0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
8: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
9: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
10: नमस्ते दाई।
11: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
10: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
11: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
12: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
13: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
14: हाम्रा विशेषताहरू।
15: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
14: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
15: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
14: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
15: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
14: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
15: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
14: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
15: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
14: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
16: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
17: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
16: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
17: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
16: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
17: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-66-66।
18: रंग बहार, रंग बहार।
19: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
18: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
19: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
18: बर्जर पेन्स।
14: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
20: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू। हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिका चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिका चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ आजै रोजौ है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 5 गते सोमबार, सेप्टेम्बर 21 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको दशमी तिथि, विश्व शान्ति र विश्व अल्जाइमर्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बंगालको खाडीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग, पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बाढीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गरिसक्ने योजना।
1: संघीय निजामती विधेयकको मसुदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6000 वडामा काङ्ग्रेस अधिवेशन, एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
0: खडेरीले रित्दै सुदूरपश्चिमका दलित बस्ती, जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
1: प्यालेस्तानी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनर् खोल्न इरानको नयाँ शर्त। चीनले 4 नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो।
0: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जित, करातेतर्फ एरिका गुरुङ सेमी फाइनलमा पराजित, जिम्बाब्वे विरुद्धको 3 एकदिवसीय सिरिज अस्ट्रेलियालाई।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसङ्ग।
2: मनसुन प्रतिकारे कमान्ड पोस्टको हिजो बसेको बैठकमा बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोसी बारीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
1: यसबीच बङ्गालको खाडीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोसी बाढीपछि होल्डिङ सेन्टर

0: क्षेत्रमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाडी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्विर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यूनचापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिसा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार भने अन्डमान सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाडीमा मौसमीय गतिविधि बढ्ने र त्यसबाट नेपालतर्फ मनसुनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
1: रसुवाको भोटेकोसी बाढीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढी प्रभावित घरधुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्याङ्कन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557, रसुवामा 397, धादिङमा 72 र चितवनमा एक घरधुरी रहेका छन्। सर्वेक्षण गरिएका घरधुरीहरूमध्ये 66.9% बाढी प्रभावितले सरकारी सहयोगमा बहाल भाडाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन्। 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218 आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरुद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 वा सोभन्दा बढी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढाइलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 स्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
0: यसैबीच भोटेकोसी बाढीले छेद विच्छेद पारेको सड़क सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढाएका छन्। दशैंको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अर्बौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले दशैं लगायतका चाडपर्व सुरु हुनु अघि नै भोटेकोसी बाढीले अवरुद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरुद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। बेत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सडक अवरुद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली सरसुवागढी सडकको गल्छीदेखि भैँसे खण्डसम्मको सडक खुलिसकेको छ। अब भैँसे बेत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुङ्ग्रे बेत्रावती खण्डमा सडक खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सडक खुलिसकेको बताउँदै उहाँले फ्लाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावि बेत्रावती बीच करिब 500 मिटर सडक बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सडक र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
1: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सिआइएनसँग भन्नुभयो,
2: भोटेकोशी बाढी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै त्यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुसी।
3: आजकल सरकार दया गरे त्यो अब हस्पिटल भुत्केरी भयो भने रुपियाँ मिल्दै बाकालाई मिल्दै उही बेला जस्तो सुविस्ता पाछियो खाद्यान्न त्यसको चामल दिए त हामीले धेरै राम्रो अरू खुवा होला। सरकारले धेरै राम्रो गरिहाल्छ।
1: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती, 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
4: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
4: फोन नम्बर 081-530-398। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुन्निने, चक्कर लाग्ने, बेहोस हुने, हार्ट अट्याक, हार्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
4: उपलब्ध सेवाहरू:
6: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
4: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
6: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोरखापत्रको पहिलो पृष्ठमा सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मस्यौदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। 2 दशकपछि थुम्कामा खुसी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा 2 दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरुद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट 1 महिनामै करिब 7 अर्ब रुपियाँ आम्दानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जेएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले 2 वटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढी सड़क अन्तर्गतका 2 पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
0: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तिनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्खे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब सञ्जीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होङ्गु 2, मनाङको थुलागी तथा शङ्कुवासभाको तल्लो बरुनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरू पछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्रि बस 1 वैशाखदेखि 7 रात्रि बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्रिबसहरू। रात्रिबस सेवाले उपत्यकाका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्यविनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिङ रोडमा घडीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, दुई महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौँ भन्ने निर्णय भइसकेको छैन तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मतिपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर, पूर्वमन्त्री सौदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको दुईवटै वाइड बडी थन्किँदा 90 करोड वित्तीय भार शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3 करोड 6 लाख रुपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढी पहिरोले जीवन धान्नै धौधौ भएपछि सुदूरपश्चिमको पहाडबाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ्यो, बाढीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रुपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। 73 जिल्लाका 6000 ओडामा काङ्ग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनको आधार मानिएको ओडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी दुई दिनमा 73 जिल्लाका 6132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्युयोर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्रसङ्घसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्कर्ता मार्फत वासिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
0: साझा खबरमा अब खेल खबर, जापानको नागोया र आइची शहरमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाडी पराजित भएका छन्। कराते र उसुका खेलाडीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्णसहित दोहोरो अङ्कमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 वर्ष अघिदेखिको मिसन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्न्याजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराँतेको प्रतिस्पर्धामा खेलाडीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टिका टिप्पणी गरिएको छ। यसपटक कराँतेकी एरिका गुरुङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 वर्षमा प्रिमियर लिगदेखि विश्व कराँते महासङ्घले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै सङ्कटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेसनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एक दिवसीय सिरिजको श्रृङ्खला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरुद्धको 3 एक दिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा 1 विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल सङ्घ नेपाललाई इन्टरनेसनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
1: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 9।
5: भयो
6: 30 केजी चामल 500 रुपियाँ। यहाँ भन्दा पनि अलिक धेरै गरिदिहाल्यो भन्ने लाग्छ। के बिचारिस त सुविधा सुखी, अब दाल पनि दिन्छ, सधैँ त गरिदिन्छ, कहिले काहीँ दिन्छन्।
7: साबिका, कर्णालीका, मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पुरा भयो। मुगुको लुमा गाउँकी तारा लावट।
8: अब आजकल सरकार दया भयो, कोही बेला हामीले कहाँ पाउने यस्तो सुविधा। आजकल सरकार दया भएर त्यो अब हस्पिटल भुत्केरी भयो भने रुपियाँ मिल्दै हिँड, बाकालाई मिल्दै हिँड, कोही बेला यस्तो सुविस्ता कहाँ थियो। खाद्यान्न 30 किलो चामल दिए त हामीले धेरै राम्रो हो, अराम्रो कहाँ होला। सरकारले धेरै राम्रो गरे।
7: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण सुरु गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिसका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा यी सब बिक
9: हो। हामी सरकारले यति राम्रो काम गरिरहेछन्, जहिले पनि नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले सुविधा राम्रै दियोस् भन्ने हामीलाई लागिरहेछ।
7: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रुपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रुपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनु भयो।
10: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौँ, अनि जन्म दर्ता अथवा मृत्यु दर्ता, अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै यहाँ हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। यो सेवा लिने क्रम बढ्दो छ।
7: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढी रहेको सरोकारवालाहरूको भनाइ छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रुपियाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सिआइएन रेडियो मुगु, मुगु गमगडी।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बङ्गालको खाडीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमान्ड पोस्टको निर्देशन। भोटेकोसी बारेले क्षतिग्रस्त सडक दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
0: सङ्घीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा काङ्ग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
1: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
0: प्यालेस्टिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह, हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त,
1: र विश्व इसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जित, करान्तेतर्फ एरिका गुरुङ सेमी फाइनलमा पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका नेताहरू जो आफूभन्दा ठुला बडा व्यक्तिलाई भेट्दाखेरि आशीर्वाद लिने र ढोक भेट गर्ने चलन त्यसै पनि छ, तर कतिपय व्यक्तिहरू चुनाव आउन लागेको बेलामा नेताहरू नजिकिन खोजेको भनेर शङ्का उपशङ्का पनि गर्ने गर्दछन्। यहाँ एउटा घरको अगाडिपट्टि आँगन जस्तो देखिएको छ, जहाँ एकजना अलि वृद्ध अवस्थाका जस्ता देखिने व्यक्ति छन्। तिनको ठिक नजिक खुट्टा ढोक्न खोजेको जस्तो देखिन्छ एकजना कोट प्यान्ट र टोपी लगाएका व्यक्ति ढोक गरे भनेका छन्, र ती ढोगी मागिराखेका व्यक्ति भने केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फेरि चुनाव आउन लाग्यो कि क्या हो?
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
12: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा पुनः सञ्चालनमा लुम्बिनी कृषि मन्त्रालयले बजेट खर्च 57%। काङ्ग्रेसमा क्षेत्रीय प्रतिनिधि बन्ने होड, बाँकेका 57 वडामा अधिवेशन, क्षेत्र नम्बर 3 अनिश्चित। नेपालगञ्जमा ब्रह्मा कुमारीद्वारा बाढी पीडितलाई 1,43,00,000 सहयोग। युनिक नेपाल लघुबुद्धि वित्तीय संस्थाद्वारा आफ्ना सदस्यलाई निशुल्क बिरुवा वितरण। लोक कल्याणकारी विज्ञापनको रकम कटौती विरुद्ध पत्रकार महासङ्घ बाँकेमा पनि विरोध। र बाजुराका 96 बस्ती बाढी पहिरोको जोखिममा, बाटोमा सुत्केरी हुने क्रम रोकिएन, मनसुनी र पश्चिमी वायुको प्रभाव, भारी वर्षाको सम्भावना।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 4 20 6 97, 98 5 23 6 97 र 98 0 14 83 6 97।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 5 सोमबार, अहिले नेपालगञ्ज क्षेत्रको आकाशमा थोरै बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस र अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरि मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा एउटा न्यूनचापीय प्रणाली बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहँदा मध्य प्रदेशमा आंशिक बदली भएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। यस्तै कोशी, बागमती प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशका हिमाली र पहाडी भूभाग, मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली हुनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदलीसम्म हुनेछ। मौसम अधिकारीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुनसक्छ। त्यसै गरी मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत मौसम विभागले गरेको छ। बाँकेको खजुरा 7 स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण बन्द रहेको अत्याधुनिक लिनियर एक्सिलेटर र ब्रेकिथेरापी पेन मेसिन पुनः सञ्चालनमा आएका छन्। मेसिन सञ्चालनमा आएसँगै अस्पतालले आज सोमबारदेखि नियमित रूपमा रेडियोथेरापी सेवा पुनः सुरु गरेको जनाएको छ। लिन्याक र ब्रेको थेरापी मेसिनमा प्राविधिक समस्या आएपछि गत वैशाख 15-16 गतेदेखि रेडियोथेरापी सेवा प्रभावित भएको थियो। सेवा बन्द हुँदा उपचारका लागि अस्पताल जाने बिरामीलाई असहजता हुनुका साथै कतिपय बिरामी अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता आएको थियो। अस्पतालका सूचना अधिकारी डाक्टर प्रवीण कुमार गुप्ताका अनुसार प्राविधिक समस्या समाधान भएसँगै दुवै उपकरण सञ्चालनमा ल्याइएको हो। अब रेडियोथेरापी सेवा लिनुपर्ने बिरामीले अस्पतालबाटै नियमित उपचार सेवा लिन सक्ने उहाँले बताउनुभयो। क्यान्सर उपचारमा रेडियोथेरापी महत्त्वपूर्ण उपचार विधि मानिन्छ। लिनियर एक्सिलेटर मार्फत क्यान्सर प्रभावित शरीरको भागमा आवश्यक मात्रामा विकिरण पुर्याएर उपचार गरिन्छ। यस्तै ब्रेकोथेरापीमा उपचार आवश्यक पर्ने स्थानको नजिकै विकिरणको स्रोत राखेर उपचार गरिन्छ। यी दुवै अत्याधुनिक प्रविधि पुनः सञ्चालनमा आएपछि पश्चिम नेपाल तथा आसपासका क्षेत्रका क्यान्सर बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालको अपेक्षा छ। अस्पतालले बिरामीलाई आफ्नै पाएक पर्ने स्थानमा गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्य अनुसार सेवा सञ्चालन गर्दै आएको पनि उहाँले बताउनु भएको छ। सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ। लुम्बिनी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष 2082-83 विनियोजित बजेटमध्ये 57.09% मात्रै खर्च गरेको जनाएको छ। मन्त्रालयका अनुसार चालु र पुँजीगत तर्फ गरी कुल 1,50,47,50,000 बजेट विनियोजन भएकोमा ₹85,90,27,000 खर्च भएको हो। मन्त्रालयले गत आर्थिक वर्षमा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, सिँचाइ विस्तार, पशु स्वास्थ्य, बिउ बिजन, सहकारी तथा कृषक क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सिँचाइसहित कृषि विकास कार्यक्रम अन्तर्गत 972 साना सिँचाइ आयोजना सम्पन्न भएका छन्। यसबाट थप 838 हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको मन्त्रालयले जनाएको छ। त्यस्तै सिँचाइ आयोजनाको कमान क्षेत्रमा बाली सघनता वृद्धि कार्यक्रम अन्तर्गत 221 हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिएको छ। यस अन्तर्गत वसन्ते मकै, मुग, मास र चैते धानका लागि बिउ वितरण गरी बाली सघनता बढाउन सहयोग पुगेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्रमा विकास कार्यक्रम अन्तर्गत कृषितर्फ 9 तथा पशुतर्फ 15 व्यावसायिक उत्पादन क्षेत्र विकास गरिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसको पालिकादेखि केन्द्रीय कमिटीसम्मको नेतृत्वमा पुग्न क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने व्यवस्था भएपछि बाँकेमा वडा अधिवेशनमा प्रतिनिधि चयनलाई लिएर नेता तथा कार्यकर्ताबीच प्रतिस्पर्धा बढेको छ। शनिबारदेखि बाँके जिल्लाका 81 57 अधिवेशन सम्पन्न भइसकेको काङ्ग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले बताउनुभयो। उहाँका अनुसार तीमध्ये नेपालगञ्ज उपमहानगरपालिका 6 मात्रै मतदान भएको छ। बाँकी सबै वडामा सर्वसम्मत रूपमा वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरिएको उहाँले बताउनुभयो। काङ्ग्रेसको 15 अधिवेशन अन्तर्गत शनिबारदेखि देशैभरि वडा अधिवेशन सुरु भएको हो। वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले पार्टीको माथिल्लो तहको नेतृत्वमा पुग्न चाहने तथा कार्यकर्ताहरू वडा अधिवेशनमा केन्द्रित भएका छन्। क्षेत्रीय प्रतिनिधि बन्न इच्छुक क्रियाशील सदस्यको संख्या धेरै भएपछि कतिपय वडामा सहमति जुटाउन सकस देखिएको छ। बाँके क्षेत्र नम्बर 1 का 30 र क्षेत्र नम्बर 2 का 27 वडामा अधिवेशन सम्पन्न भएको अधिकारीले जानकारी दिनुभएको छ। शनिबार नै ती वडाको अधिवेशन सकिएको र पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेको समेत उहाँले बताउनुभयो। क्षेत्रीय प्रतिनिधि चयनको विषयमा कतिपय वडामा विवाद देखिए पनि जिल्लासम्म औपचारिक गुनासो नआएको अधिकारीको भनाइ छ। उहाँले सर्वसम्मत रूपमा वडा नेतृत्व र प्रतिनिधि चयन गर्ने प्रयास भइरहेको पनि बताउनुभयो। क्षेत्रीय तर नेपालगञ्ज उपमहानगरपालिका एकमा भने क्षेत्रीय प्रतिनिधिका आकाङ्क्षीले उम्मेदवारी दर्ताकै क्रममा हस्तक्षेप भएको गुनासो समेत गरेका छन्। सर्वसम्मत गर्ने नाममा निर्वाचन समितिलाई मनोनयन पत्र नदी उर्दी गरिएको आरोप एक क्षेत्रीय प्रतिनिधिका आकाङ्क्षीले लगाउनु भएको छ। निर्लज्ज हस्तक्षेप गरिएको छ, ती आकाङ्क्षीले भन्नुभयो। काङ्ग्रेसको विधानले पालिकादेखि केन्द्रीय कमिटीसम्मका विभिन्न तहका नेतृत्व चयनका लागि क्षेत्रीय प्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने व्यवस्था गरेको छ। त्यही कारण वडा अधिवेशनकै यसलाई फेरि सुनौला। यही कारण वडा अधिवेशनमै क्षेत्रीय प्रतिनिधि बन्ने नेता तथा कार्यकर्ता बीच प्रतिस्पर्धा बढेको हो। बाँके निर्वाचन क्षेत्र नम्बर 3 भने क्रियाशील सदस्यता अध्यावधिकको समस्या देखिएपछि वडा अधिवेशन भने हुन नसकेको खबर दैनिक नेपालगञ्जले लेखेको छ। पश्चिम डायरीमा नेपालगञ्जका शालिगहरू इतिहास संरक्षणको विषय
5: आफ्नो अस्तित्वको लागि अरूको इतिहास भेटाउनु हुन्न भन्ने कुरा आज राजनीतिक दलहरूले पाठबाट सिक्नुपर्छ।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाउ।
8: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।
3: यो कृष्णसार FM
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। आन्दोलनका क्रममा भत्काइएका नेपालगञ्जका शालिगहरू पुनस्थापना गरिएसँगै इतिहास संरक्षणको विषय फेरि चर्चामा आएको छ। कतिपयले शालिग ढल्नुलाई राजनीतिक परिवर्तनको प्रतीकका रूपमा हेर्ने गरे पनि नागरिक समाजका अगुवाहरू त्यस्ता सम्पदा जोगाउनु नै सभ्य समाजको दायित्व भएको बताउँछन्। लक्ष्मी तिमिलसेनाको रिपोर्ट।
11: बाँकेको नेपालगञ्जमा 2053 सालमा बिपी कोइरालाको शालिग स्थापना गरिएको थियो। त्यसपछि 2056मा पुष्पलाल श्रेष्ठ र 72मा गणेशमान सिंहको शालिग स्थापना गरिएको थियो। यी शालिगहरू नेपाली राजनीतिक इतिहासमा विशिष्ट योगदान पुर्याएका नेताहरूको स्मरण र सम्मानका लागि स्थापना गरिएका थिए। गत वर्ष भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र शहीद सेतु बिकका शालिग भत्काए। नेपालगञ्जमा आन्दोलनका क्रममा शालिग भत्काइएको यो पहिलो घटना भने होइन। यस अघि 2062-63 जनआन्दोलनका बेला राजा वीरेन्द्र, राजा त्रिभुवन तथा तत्कालीन राजा ज्ञानेन्द्रको निर्माणाधीन शालिग पनि भत्काइएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाले ती सबै शालिग पुननिर्माण गरी पुनर्स्थापना गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट।
5: आज राजनीतिक दलहरूले आफ्नो अस्तित्वको लागि अरूको इतिहास भेटाउनु हुन्न भन्ने कुरा आज राजनीतिक दलहरूले पाठबाट सिक्नुपर्छ। त्यो स्थानीय सरकारको मात्र दायित्व नभई आम नागरिकको पनि चौक चौराहरूको सौन्दर्यकरण गर्नु र उहाँहरूको इतिहासलाई जगेडा गर्नु सबैको दायित्व हो। यदि हामीले आफ्नो इतिहासलाई साँची राख्न सकेनौँ भने अर्को आएर फेरि इतिहास मेटाउँछ, त्यस कारण सबैको इतिहास बन्दै गर्छ, इतिहासलाई संरक्षण गर्दै जानुपर्छ भन्ने चाहिँ नेपालगञ्ज महानगरपालिकाको उद्देश्य छ।
11: सालिक कुनै व्यक्ति विशेषको समर्थन वा विरोधको विषय मात्र होइन, यो देशको एउटा कालखण्ड, इतिहास र सामाजिक यात्राको अभिलेख पनि हो। त्यसैले राजनीतिक परिवर्तन वा असहमतिका नाममा यस्ता सम्पदा नष्ट गर्नुभन्दा संरक्षण गर्नु नै उत्तम हुने विचार स्थानीय बुद्धिजीवीहरूले राखेका छन्। सालिकले नयाँ पुस्तालाई देशको इतिहास, विभिन्न कालखण्डका नेतृत्व र उनीहरूले पुर्याएको योगदानबारे बुझ्न मद्दत गर्छ। इतिहासलाई स्वीकार्नु र त्यसका प्रमाणहरू जोगाउनु लोकतान्त्रिक समाजको परिपक्वताको सङ्केत मानिन्छ। नागरिक समाजका अगुवाद्वय सनत रेग्मी र जनार्दन आचार्यको
10: महत्त्व केमा भयो भनेदेखि इतिहासलाई चाहिँ नि नयाँ पुस्तालाई चाहिँ ज्ञान दिनको लागि नै चाहियो, किनकि त्यो सालिक हेरेपछि धेरै प्रश्न उठ्छ नि, त्यो कसको सालिक हो, किन हो, कहिले बनेको हो, के कारणले ठड्याएको हो, यी सब प्रश्नहरू जब आउँछ नि त्यसको जवाब खोज्छ नयाँ पुस्ताले अनि उसले आफ्नो इतिहास थाहा पाउँछ।
12: मूर्ति भनेको के हो त भने त्यसको प्रतिमूर्ति हो कि ऊ त्यसले जीवित छ है भन्ने कुराको सङ्केत आउनु पऱ्यो, उसले हामीलाई अझैसम्म पनि हेरिरहेछ भन्ने कुरो मैले कहाँबाट अनुभव गर्ने त भनेपछि मैले उप्रति गर्ने व्यवहारले नै हो, त्यो थाहा पाउनु पऱ्यो भने आउँदो पुस्तालाई हस्तान्तरण गर्न पऱ्यो। त्यो हैसियतमा गयो भनेपछि यसले इतिहासको काम गर्छ, होइन भनेपछि कर्मकाण्डी काम हुन्छ।
11: विचार र राजनीति फरक हुन सक्छन् तर इतिहाससँग जोडिएका सार्वजनिक सम्पदाको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो। इतिहास मेटाएर होइन, इतिहासबाट सिकेर अघि बढ्न सकिने सन्देश यस्ता सम्पदाले दिने विश्वास गरिएको छ।
0: रेडियो रिपोर्ट पछि अब बाँकी खबर। बाजुराका 9 स्थानीय तहका करिब 96 गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। भिरालो भूभाग, कमजोर भूबनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण ती बस्तीहरू बाढी पहिरोको उच्च जोखिममा परेका हुन्। विगतका वर्षदेखि जोखिममा रहेका त्यहाँका करिब 96 गाउँबस्ती अहिले पनि स्थानान्तरणको पर्खाइमा रहेका छन्। स्थानीयले एकपटक सरकारसँग बस्ती स्थानान्तरणको माग गर्दै आए पनि राज्यलाई अझै सुरक्षित स्थानमा राज्यले भने अझै सुरक्षित स्थानमा सार्न सकेको छैन। बुढीगङ्गा नगरपालिका 2 अम्कोटमा रहेको पुरै बस्ती पहिरोको जोखिममा परेको, करिब 20 वर्ष भए पनि अझै स्थानान्तरण हुन नसकेको स्थानीय कलधरी नेपालीले बताउनु भएको छ। यता बाजुराकै अर्को खबरमा बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका 52 मेनुका विकले आइतबार बाटोमै छोरीको जन्म दिनुभएको छ। घरमै व्यथा सुरु भएपछि बिहान साप्पाटा स्वास्थ्य संस्था बर्खु जाने बेला स्वास्थ्य संस्था नपुग्दै उहाँले बीच बाटोमै छोरीको जन्म दिनुभएको हो। त्यहाँको भौगोलिक अवस्था तथा स्रोत र साधनको अभावले त्यहाँका अधिकांश महिलाहरू पछिल्लो समय स्वास्थ्य संस्थामा पुग्न नपाउँदै बीच बाटोमै सुत्केरी हुने बाध्य भएको खबर गोर्खापत्र अनलाइनले लेखेको छ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बाँकेले वातावरण संरक्षणसँगै सदस्यहरूको आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यले आफ्ना समूह सदस्यहरूलाई उन्नत जातका फलफुलका बिरुवा वितरण निशुल्क गरेको छ। संस्थाले बाँकेको बिनौना र राजा तथा बर्दियाको बाँसगढी र गुलरिया शाखा अन्तर्गत 500 समूह सदस्यलाई शनिबार र आइतबार प्रति व्यक्ति 2 दरले 1000 फलफुलका बिरुवा निशुल्क वितरण गरेको हो। संस्थाका कार्य सञ्चालन तथा कर्जा विभाग प्रमुख मदन चौधरीका अनुसार वातावरण संरक्षणमा योगदान पुर्याउनका साथै सदस्यहरूको आम्दानीको स्रोत विस्तार गर्ने उद्देश्यले हरेक वर्ष फलफुलका बिरुवा वितरण गर्दै आइएको खबर दैनिक नेपालगञ्जले लेखेको छ। छापा माध्यमले लोककल्याणकारी विज्ञापन बापत पाउँदै आएको रकममा भारी कटौती गर्ने गरी सरकारले संशोधित कार्यविधि लागू गरेपछि नेपाल पत्रकार महासङ्घ बाँके शाखा पनि आन्दोलनमा उत्रिने भएको छ। कार्यविधि खारेजीको माग गर्दै महासङ्घले आज सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। यसै क्रममा बाँकेमा पनि जिल्ला हुला कार्यालयलाई लोक कल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै आजै सोमबार ज्ञापन पत्र बुझाउने तयारी गरिएको महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले बताउनु भएको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
13: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
14: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
15: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
16: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
17: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट प्रणाली धम्बोजी गुल्मा पछाडी, सम्पर्क नम्बर 081538055 र 98582898964।
18: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
14: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
19: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा:
14: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
19: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979900।
20: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
21: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
20: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
21: सम्पर्क 97051148470।
20: सोफा हब नेपालगञ्ज,
21: विश्वासमा नम्बर 1,
20: क्वालिटीमा सबैभन्दा बेस्ट।
22: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी krishnasarfm.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर: भदौ 10 गतेको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले 1,43,75,342 रुपियाँ सङ्कलन गरी प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा पठाएको छ। देशभरि सक्रिय संस्थाको पूर्व र पश्चिम क्षेत्रबाट सङ्कलित उक्त रकम मानवीय सहायताका लागि उपलब्ध गराइएको हो। त्यस क्रममा संस्थाको नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको बाढी पीडितका लागि यस क्षेत्रबाटै मात्रै 4,30,615 रुपियाँ सहयोग सङ्कलन गरेको जनाएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न केन्द्रीय कार्यालयमा पठाइसकिएको संस्थाकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्मकुमारी दुर्गा दिदीले जानकारी दिनुभएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले 4 साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ। कर्मचारी यसलाई फेरि सुन्नुहोला। कर्मयोगी बुद्धि विक्रम पूर्णिमा पुरस्कार अन्तर्गत प्रतिष्ठानले साहित्यकार मुस्तफा अहसन कुरेसी, विजयराज आचार्य, पुष्पराज जोशी र निरञ्जना चन्द निरुलाई पुरस्कृत गर्न लागेको हो। प्रतिष्ठानका अनुसार कुरेसीलाई बाङ्मय पुरस्कार 2082, आचार्यलाई बाङ्मय पुरस्कार 2083 तथा जोशीलाई युवा प्रतिभा पुरस्कार 2083 र चन्दलाई युवा प्रतिभा पुरस्कार 2083 प्रदान गरिने भएको खबर हाइवे पोस्टले लेखेको छ। नेपालगञ्ज उपमहानगरपालिका 3 एकलैनीबाट 35 ग्राम 900 मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले 2 पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूको घरमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको खबर हाइवे पोस्टले लेखेको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको बारबर्दियामा गुडिरहेको विद्युतीय हाइसमा अचानक आग लागी हुँदा सवारी साधनभित्र रहेका कागजपत्र र 42,000 रुपियाँ नगद जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बारबर्दिया नगरपालिका 7 रम्मापुरमा आइतबार बिहान करिब 6:50 कोलपुरबाट कैलालीतर्फ जाँदै गरेको इभी हाइसमा आग लागि भएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार हाइस गुडिरहेको अवस्थामा 81 आगो लागेको थियो। आग लागेपछि चालक र सहचालकले तत्काल सवारीबाट बाहिर निस्किएकाले उनीहरू सुरक्षित रहेका छन्। हाइसमा चालक र सहचालक मात्र सवार रहेका थिए। आग लागि ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आग लागिबाट हाइसमा राखिएका विभिन्न कागजपत्र तथा नगद 42,000 रुपियाँ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी रमेश बोहराले जानकारी दिनुभएको छ। हाइस कैलालीको धनगढी उपमहानगरपालिका 3 का 38 वर्षीय नरेन्द्र

फेरि पनि जुम्लाकै खबर। जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि 1,292 छात्रलाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ। जनस्वास्थ्य सेवा कार्यालय जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमयीका अनुसार जिल्लाभर सोमबार र मङ्गलबार खोप कार्यक्रम सञ्चालन हुनेछ। जिल्लाका 84 विद्यालयमा खोप केन्द्र कायम गरिएको छ, जसअनुसार विद्यालयमा अध्ययनरत कक्षा 6 छात्रलाई उक्त खोप दिइनेछ। जिल्लाका 8 स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुने खबर गोर्खापत्र अनलाइनमा छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालनमा लुम्बिनी प्रदेशको कृषि मन्त्रालयको बजेट खर्च 57%। काङ्ग्रेसमा क्षेत्रीय प्रतिनिधि बन्ने होड, बाँकेका 57 अधिवेशन क्षेत्र नम्बर 3 अनिश्चित। नेपालगञ्जमा ब्रह्मा कुमारीद्वारा बाढी पीडितलाई 1,43,00,000 सहयोग। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाद्वारा आफ्ना सदस्यलाई निशुल्क बिरुवा वितरण, लोक कल्याणकारी विज्ञापनको रकम कटौती विरुद्ध पत्रकार महासङ्घ बाँकेमा पनि विरोध। र बाजुराका 96 बस्ती बाढी पहिरोको जोखिममा, बाटोमा सुत्केरी हुने क्रम रोकिएन, मनसुन र पश्चिमी वायुको प्रभाव, भारी वर्षाको सम्भावना। हस्त, यिनै खबरसँगै पश्चिम डायका प्राविधिक साथी बिनुसँगै लक्ष्मी हस्त पश्चिम रायका प्राविधिक साथी बिनुसँगै म रामप्रसाद पनि बिदा हुन्छौँ। आज असोज 5 गते सोमबार 21 सेप्टेम्बरका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल
6: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, गताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।
8: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
9: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
8: ए हो र, त्यहाँ के के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
9: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
8: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
10: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC मा ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
8: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
11: मन पर्यो त पर्यो, पर्यो। जब से तुमको

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: नमस्ते दाइ।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: रंग बहार, रंग बहार।
10: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1 लाख सम्मको निशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.np।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-224-92-377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
1: खुशीको खबर।
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
6: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
7: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंस।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
5: सम्पर्क 97051148
4: सोफा हब नेपालगञ्ज
5: विश्वासमा नम्बर 1
4: क्वालिटीमा सबैभन्दा बेस्ट

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858635577, 9858128195 र 9858336811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98161-16-99।
6: नमस्ते दाइ।
7: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
5: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
6: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। BTE, CIC, RIC जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
5: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
6: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
5: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
5: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
10: रंग बहार, रंग बहार।
11: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
10: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेन्स।
12: यो कृष्णसार FM। 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी, भोटेकोशी बाढीले भत्काएको सडक दशै अघि नै सञ्चालनको तयारी, यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73 अर्ब 34 करोड रुपियाँ लाग्ने अनुमान, 6000 भन्दा धेरै वडामा काङ्ग्रेसको अधिवेशन सकियो, एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार, जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 यताकै कमजोर, 5% थ्रेसहोल्ड पनि पार गर्न नसक्ने अवस्थामा, र अखिल नेपाल फुटबल संघका साध्यक्ष र लेखा अधिकृत पक्राउ। नेपाल खबरमा अब पूरा खबर। आजदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार आजदेखि पर्सिसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी 1-2 ठाउँ, भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी 1-2 ठाउँ र पर्सि पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बङ्गालको खाडीमा विकसित भएको न्यूनचापी प्रणालीका कारण आउँदो बिहिबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरूले यसअघि नै भन्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ। महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अध्यावधि गर्दै जाने उल्लेख गरेको छ। मौसम सम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। मौसम सम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा टोल फ्री नम्बर 1115 सम्पर्क गर्न अनुरोध गरेको छ। भोटेकोशी बाढीले क्षतिग्रस्त सडक दशै अघि नै सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। बाढीका कारण नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रमा सडक तथा पुल बगेपछि उत्तरी नाकासँगको सडक सम्पर्क प्रभावित भएको छ। दशैंको समयमा हुने यात्रुको चाप र रसुवागढी नाकाबाट हुने व्यापारलाई ध्यानमा राख्दै सडक विभाग, नेपाली सेना र अरू सुरक्षा निकायका टोली सडक पुनस्थापनामा खटिएका छन्। सडक विभागका अनुसार बाढीले अवरुद्ध पारेका धेरै सडक खुलिसकेका छन्। स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनमा ल्याउनका लागि एक्साभेटर, डोजर, लोडर लगायतका हेभी उपकरण परिचालन गरिएको छ। भेत्रावती क्षेत्रमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ भने फलाखु खोलामा 75 मिटर लामो बेलीब्रिज निर्माण गर्ने योजना अघि बढाइएको छ। गल्छी, त्रिशुली, रसुवागढी सडक अन्तर्गत गल्छीदेखि भैँसेसम्मको सडक सञ्चालनमा आइसकेको विभागले जनाएको छ। भैँसे बेत्रावती खण्डमा भने झन्डै 500 मिटर सडक खुलाउन बाँकी छ। ढुङ्गे बेत्रावती क्षेत्रमा पनि डोजर र एक्साभेटर प्रयोग गरेर सडक खुलाउने काम भइरहेको छ। बेत्रावतीमा बेलीब्रिजका लागि जग निर्माण भइरहेको छ भने स्याफ्रुबेसीमा बेलीब्रिजको डिजाइनको काम सुरु भएको सडक विभागले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सडक तथा यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड रुपियाँ आवश्यक पर्ने अनुमान छ। नेपाली कङ्ग्रेसले 73 जिल्लाका 6132 वडामा अधिवेशन सकेको छ। हिजो र अस्ति 2 दिनमा धेरै वडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आन्तरिक विवाद, सदस्यता सम्बन्धी समस्या र बाढी पहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी छ। बाढी प्रभावित रसुवा बाहेक सबै वडामा भोलिसम्म सबै वडाका अधिवेशन सक्ने निर्वाचन समितिले जनाएको छ। बाढी प्रभावित नुवाकोट र धादिङमा आजदेखि वडा अधिवेशन गर्ने तयारी छ। सप्तरीका 2 र 4, मोरङको 6 र उतहटको 1, सर्लाहीका 2 र नवलपरासीका 2 निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यता सम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन। वडा अधिवेशनलाई काङ्ग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य आधार मानिन्छ। वडा अधिवेशनले वडा कार्य समितिका अतिरिक्त क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको हो। प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठन सम्बन्धी विषय हटाएको छ। पार्टी महासचिव शङ्कर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई 45 पेजको अर्को प्रतिवेदन लेख्न लगाइएको थियो। त्यो प्रतिवेदन पनि चेतन

0: बुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ग्यावालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाउनु भएको थियो। तीनवटै प्रतिवेदनलाई मिलाएर सहमतिको आधारमा प्रतिवेदन तयार पारिएको छ। चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनले पार्टीभित्र उठेका विभिन्न विषयलाई सम्बन्धित वैधानिक निकायबाट टुङ्गो लगाउने बाटो प्रस्ताव गरेको छ। साथै कार्यदलले प्राप्त सुझाव र उठेका विषयको विधानसम्मत समाधान खोज्न छुट्टै कार्यदल गठन गर्न समेत प्रस्ताव गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: थेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषदले केन्द्र सञ्चालनमा ल्याएको हो। विपद वा अन्य कारणले परिवारबाट अलग भएका बालबालिकालाई तत्काल सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो बेलुकी न्युयोर्क प्रस्थान गर्नुभयो। साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आउँदो शुक्रबार राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। मनास्लु आधार शिविरमा युवाहरूले 3 दिनदेखि गरेको आमरण अनसन स्थगित गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजनाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसन स्थगित गरिएको दावा नुर्बु लामाले बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गएको शुक्रबारदेखि आमरण अनसन सुरु भएको हो। अब विदेशको खबर। जर्मनीको मेक्लेनबर्ग भोर्बो पेनमा भएको राज्य चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी एएफडी पार्टी पहिलो बन्ने देखिएको छ। एआरटी टेलिभिजनको प्रारम्भिक प्रक्षेपण अनुसार एएफडीले 38.3% मत पाउने देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। सत्तारूढ सोसल डेमोक्रेटिक पार्टी एसपिडीले 35.4% मत पाउने अनुमान गरिएको छ। तर चान्सलर फेडरिक मर्जको नेतृत्वमा रहेको क्रिस्चियन डेमोक्रेटिक युनियन भने 5% थ्रेसहोल्डभन्दा तल देखिएको छ। पछिल्लो मत परिणाम अनुसार सिडियुले 4.9% मत पाएको छ। यससँगै सिडियु राज्य संसदमा प्रवेश गर्न नसक्ने सम्भावना देखिएको छ। यो सन् 1949 जर्मनीमा सिडियुले बिहोरेको सबैभन्दा कमजोर राज्य चुनावको परिणाम हो। अब खेल खबर। नेपाल प्रहरीले खेलमा मिलेमतो अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ इन्फाका 2 कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई गैराती पक्राउ गरेको छ। ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेप केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन जारीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत ललितपुरबाट 4 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनु भएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी, भोटेकोशी बाढीले भत्काएको सडक दशैं अघि नै सञ्चालनको तयारी, यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73 अर्ब 34 करोड रुपियाँ लाग्ने अनुमान, 6,000 भन्दा धेरै वडामा काङ्ग्रेसको अधिवेशन सकियो, एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार, जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 यताकै कमजोर, 5% थ्रेसहोल्ड पनि पार गर्न नसक्ने अवस्थामा, र अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा,
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
8: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
10: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
10: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
11: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
12: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
11: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
12: सम्पर्क 97-05-11-48-70।
11: सोफा हब नेपालगञ्ज,
12: विश्वासमा नम्बर 1,
11: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: रंगा उदय देश मेरो एवरेस्ट
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-32-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
4: मन पर्यो त पर्यो पर्यो।
5: जब से तुमको देखा है
6: सिंगापुर होलसेल
7: नेपालगंज सेतु बिक चोक
4: सिंगापुर होलसेल
7: नेपालगंज सेतु बिक चोक नामै काफी क्या दामी
8: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
9: आजै रोजो है
7: मन पर्यो त पर्यो पर्यो।
6: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
7: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
10: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
11: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
10: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
11: सम्पर्क 97-05-11-48-70।
10: सोफा हब नेपालगञ्ज
11: विश्वासमा नम्बर 1
10: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
12: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
8: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
12: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
8: कस्तो खबर?
12: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
8: ए साँच्चै?
12: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: ए त्यो त झन् राम्रो
12: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
8: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
12: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
8: यो त पुरा प्याकेज जस्तै भयो नि।
12: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
8: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर BP चोक नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861। अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
5: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
4: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसुति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
5: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
7: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
8: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
8: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
7: सम्पर्क नम्बर 081-535-717।
9: रंग बहार, रंग बहार।
10: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
11: यो कृष्णसार एफएम
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जतिको तेज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जतिको तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसल नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97-05-11-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर एक,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
2: ओहो दाइ, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BS सिलाई मेसिन सप्लाई छँदैछ नि।
1: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
2: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
3: BS सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481283 98224-1572 र 98224-5478।
4: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन कौशल्य मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंट्स।
9: सुविसु अपर्च्युनिटी 1962 उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
10: यो कृष्ण सार FM
11: 94 MHz। कृष्ण सार जत्तिकै तेज।

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: मन पर्यो त पर्यो पर्यो।
9: जब से तुमको देखा है
10: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिकट चोक,
12: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी, क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
13: आजै रोजौ है।
11: मन पर्यो त पर्यो पर्यो।
10: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
11: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।

0: जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
7: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
8: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
7: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
8: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
9: यो कृष्ण सार FM
0: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्सले।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
5: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
3: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487746।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झन्डै 15 अर्ब रुपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाइ। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय कमिटीमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तय गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन T20 प्रिमियर लिगको उपाधि एडिनबर्गलाई। नेपाल खबरमा अब पूरा खबर। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ। समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ। यो समस्यामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आज कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ। धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित गरेको नेप्सेको भनाइ छ। अघिल्लो कारोबार दिन नेप्से 22.85 अङ्कले बढेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो।

0: वाणिज्य ब्याङ्कमा गरी 11,14,20,50,946 रुपियाँ जम्मा भएको छ। यस्तै हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटी बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषय एजेन्डामा समावेश गरिएको छ। 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको उल्लेख गर्दै भट्टले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको समेत बताउनुभयो। केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटीमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदो रणनीति तय हुने बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाउ घट्दा चाँदीको बढ्यो, आज 17 जिल्लामा बाढीको जोखिम लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाइसराइ नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि सेयर बजार खुलेन प्रधानमन्त्री राहत कोषमा झन्डै 15 अर्ब रुपियाँ मौजदाद पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौँ नेपाल खबरमा अब थप खबरहरू आज सुनको भाव 1300 रुपियाँले घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको 3,03,900 रुपियाँमा कारोबार भइरहेको छ हिजो सुन 2,100 रुपियाँले बढेर 3,05,200 रुपियाँमा कारोबार भएको थियो यस्तै आज चाँदीको भाव 30 रुपियाँले बढेको छ चाँदी तोलाको 4,805 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ हिजो चाँदी 4,795 रुपियाँ थियो आज देशका विभिन्न जिल्लामा बाढीको जोखिम रहेको भन्दै सतर्कता अप्नाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ महाशाखाका अनुसार धनकुटा उदयपुर सिन्धुली खोटाङ ओखलढुङ्गा दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे रसुवा नुवाकोट धादिङ काठमाडौँ भक्तपुर ललितपुर बाँके र बर्दिया लगायतका जिल्लामा बाढीको जोखिम छ यी जिल्लाबाट भएर बहने साना नदी तथा खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेकोले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ यस्तै तमर अरुण दुधकोशी तामाकोशी र सुनकोशी लगायत सहायक नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतपुर 220 केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा ढाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक

वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यसअघि प्रसाद लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसाद लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकाका 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 सामुदायिक वन रहेका छन्। कोशी प्रदेशमा डेङ्गी संक्रमणको दर बढ्दै गएको छ। झापा जिल्ला डेङ्गीको सबैभन्दा उच्च जोखिममा देखिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलका अनुसार सन् 2026 सेप्टेम्बर 19 तथ्याङ्क अनुसार प्रदेशमा 793 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। डेङ्गीको संक्रमण प्रदेशका 13 जिल्लामा फैलिएको छ। यो अस्तिसम्मको तथ्याङ्क हो। अब विदेशको खबर। इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा अर्थात् बुर्का लगाउन प्रतिबन्ध लगाउने र एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षाका बीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो योजना सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री मेलोनीले आफ्नो राष्ट्रवादी रूढिवादी ब्रदर्स अफ इटाली अर्थात् एफडिआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उहाँका अनुसार विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिएको छ। इटाली गएर आफ्नो भविष्य निर्माण गर्न चाहने जोसुकैले इटालीको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र त्यहाँका नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीले बताउनु भएको छ। अब खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लिग इटिपिएलको उपाधि एडनबर्ग क्यासल रकर्सले जितेको छ। गैराती आयरल्यान्डको डब्लिनमा भएको फाइनलमा एडनबर्ग क्यासल रकर्सले बेलफास्ट वुल्फ्सलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडनबर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडनबर्गका आन्द्रेस गौसले नट आउट 90 रन बनाएका छन्। बेलफास्टका मार्क एडर, म्याथ्यु ह्याम्ब्रेज र ग्याविन होइले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि सेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झन्डै 15 अर्ब रुपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय समितिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तयार गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लिगको उपाधि एडनबर्गलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दाँत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081532375।
7: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंट्स
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुशीको खबर कहिले सुनाउने भनेर
4: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
3: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
4: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आईवीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आईवीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
4: धन्यवाद शुभश्री आईवीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
5: थप जानकारीका लागि शुभश्री आईवीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99
6: Back to back, back to back.
7: In this song,
6: stay tuned.

0: तरंगा उदैदेस मेरो एभरेस्ट
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
7: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
7: उपलब्ध सेवाहरू
8: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
8: सम्पर्क नम्बर 081536667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
9: माया बाबु, टेलर के त सक्कु सामान हो गेल बा, अब मसिन कहाँ से नन्ना हो?
10: छी दादू, अफे ठहानी हो कि का उहट हो जे BS सिलाई मशीन सप्लायर्स।
9: BS सिलाई मशीन सप्लायर मा कौन कौन मेर के मशीन पैठे बाबू?
10: उहाँ त अनमोल, उषा ओ ताज ब्रांड का संग मेरी कंपनी का सिलाई मशीन बिक्री ओ मरमट कई जिठा। एक रक संग संग मशीन संबंधी सक्कु पाठ पुर्जा ओ सामान फे पाजिठा। अट्रगेल कहाँ हो, कुशल कारीगर हुकन से मरमट फे करा जिठा।
11: एक एक संगे दस्या देवारी हो, छठ त्योहार सम 5-30% सम ग्राहक उपकरण के छूट के व्यवस्था कैल बा।
9: BS सिलाई मशीन सप्लायर, घरबाई टोल 2, पीपल चौतरा, नेपालगंज बाँके। एक बेर सेवा करे के मौका जरूर देबी। प्रोप्राइटर भरत सिंह परियार। मोबाइल नंबर बा 98481-28318 और नंबर बा 98224-52478। एक बेर सेवा करे के मौका जरूर देबी।
12: Back to back, back to back.
13: In this song on
12: Stay Tuned.
14: शिमारू के नए वीडियोस के लिए सब्सक्राइब कीजिए और बेल आइकन को दबाना न भूलें।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज.
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि. अहिले थमाथम बिक्री भइरहेको छ.
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि.
3: सम्पर्क 97051148 70.
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट.

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाई।
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
6: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456।
8: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
9: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
8: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
9: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
8: ल तिमीलाई धेरै धेरै धन्यवाद, त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
8: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना: नेपालगञ्ज 10 बाँके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
10: मन पर्यो त पर्यो,
11: जब से तुमको देखा है
12: सिंगापुर होलसेल,
13: नेपालगञ्ज सेतु बिका चोक,
8: सिंगापुर होलसेल,
13: नेपालगञ्ज सेतु बिका चोक, नामै काफी क्या दामी।
8: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
13: मन पर्यो त पर्यो पर्यो।
12: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
13: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
14: Back to back, back to back.
15: In this song,
14: on. Stay tuned.

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु, 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभ पूर्ण रूपमा रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कडा निर्देशन। रुसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्वौँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले जलवायुजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानुनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा बास्कोटाले जलवायु परिवर्तनका कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्याय को सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिनुभयो। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। गृह मन्त्रालयले रसुवा बाढीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजुद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने गृह मन्त्रालयले जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालु आर्थिक वर्षदेखि विद्युत भ्याट हटाउन थालेको हो। अहिले घरायसी ग्राहक का लागि

0: हास सेन्टर र नेप्से बीच नेटवर्क कनेक्टिभिटी रहेकाले थप जोखिम डेटा चोरी र प्रणालीमा क्षति हुन सक्ने चेतावनी दिएको छ। नेप्से र स्टक ब्रोकर्स एसोसिएसन बीचको छलफलपछि सम्भावित वित्तीय तथा प्राविधिक जोखिम न्यूनीकरण गर्न आजको सेयर कारोबार स्थगित गरिएको हो। डेटा सेन्टरको प्राविधिक समस्या र आक्रमणको वास्तविक दायरा अझै पत्ता लगाइसकेको छैन। प्रभावित प्रणालीहरूलाई सुरक्षित रूपमा अलग गरेर समाधानको प्रयास भइरहेको छ। भोलि पनि बजार खुल्छ वा बन्द रहन्छ भन्ने विषयमा नेप्सेले आधिकारिक जानकारी दिएको छैन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा सुरु भएको छ। पर्सिसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटीमा मनोनयन, पोलिट ब्युरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सक्नेछन्। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष केपी शर्मा ओलीले कडा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाएको छ। भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन ओलीले निर्देशन दिनुभएको छ। पार्टीभित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सचेत गराउनुभयो। बाहिरबाट आक्रमण भइरहेका बेला पार्टीभित्रैबाट असन्तुष्टि पोखेर विरोधीलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता कार्यकर्ताहरूलाई कडा निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: खुशीको खबर,
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरे।
5: रुसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी सञ्चार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रसियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सिटका लागि भएको यो चुनाव

0: सन् 2022 युक्रेनमाथि रुसको ठूलो सैन्य कारबाही सुरु भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिस्ट पार्टीले 14% र राष्ट्रवादी एलडिपिआरले 8.7% मत पाएका छन्। सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ दलले 2/3 बहुमत कायम राख्ने अनुमान छ। युद्धविरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि सङ्घीय सूचीमा उम्मेदवारी दिन रोक लगाएको थियो। यद्यपि उसका केही उम्मेदवार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए। रुसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: आएको थियो र जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेल का तालिकाहरू आँधीका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरेको घोडचढी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ। यसरी खेलकुदमा सहभागी झन्डै 4,000 खेलाडी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रुज जहाजमा बसिरहेका छन्। आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी मा राखिएको छ। खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काउने जापानी अधिकारीले उद्धृत गर्दै रोइटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चिफ डे मेसन कोसेई इनोले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुद बाहेक सयौँ उडानहरू रद्द हुनका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले अत्यधिक वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानुन समितिको निर्देशन। रसुवा बाढीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमण हुँदा आज सेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु, 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभमा पूर्ण रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कडा निर्देशन। रुसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर।

0: अया कान दुखेर हैरान भइरा छ के गर्ने कहाँ जाने होला
1: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580 81244

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: Back to back, back to back.
4: In this song,
3: on. Stay tuned.

0: त्यसै भन्नु सकेको छैन, त्यसलाई तिम्रो भविष्य के बनाउँछ र?
1: तिमी आफ्नो सपना पुरा गर्न नसक्नेले मेरो सपना कसरी पुरा गर्न सक्छौ?
0: मलाई नछोड, म तिमीलाई धेरै माया गर्छु, प्लिज।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
7: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5478।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागि अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक, घटनाबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन।
0: भोटेकोशी त्रिशुली बाढी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन। बाढीमा हराएकाहरू जीवित भेटिने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, खोजी कार्य भने जारी रहने।
1: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज सेयर बजार खुलेन, 45.5 खर्बभन्दा बढीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
0: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो, चन्द्रमामै तरकारी बगैँचा बनाउने योजना।
1: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन, जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।

खबरको सिलसिला असोज 8 गते अर्थात् आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारी वर्षा हुन सक्ने मौसमविदहरूले प्रक्षेपण गरिरहँदा सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर चेतावनी जारी गरेको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही बेर अघि मात्र निकालेको सूचना अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा अत्यधिक पानी पर्नेछ भने एक दुई ठाउँमा अति धेरै वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी बागमती सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगजन चट्याङ र हावाहुरीसहित अत्यधिक वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पनि थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले भर्खरै मात्र सूचना निकालेर जानकारी गराएको छ। देशका धेरैजसो ठाउँमा मेघगजन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भूभाग आसपास रहेको छ र त्यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पूर्व पश्चिम र उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। यसको प्रभावले बुधबारदेखि नै कोशी मधेस बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने र बिहिबार अझ बढी भएर शुक्रबारदेखि आइतबारसम्म अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भनिएको छ। त्यसैले सम्भावित वर्षाको कारण बुछे बाढी पहिरो तथा घिग्रान बहाव जोखिम रहेकाले सहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम पहाडी क्षेत्रमा पहिरोको जोखिम देखिएकोले सावधानी अपनाउनका लागि महाशाखाले आग्रह गरेको छ। महाशाखाले मौसम प्रणालीको प्रभाव हिमाली भूभागमा पनि अत्यधिक वर्षा र हिमपात हुन सक्ने भएकोले पर्वतारोही र सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउनका लागि आग्रह गरेको छ। यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र त्यही अनुसार अध्यावधि गर्दै जाने भएकोले महाशाखाका सामाजिक सञ्जाल लगायतका सूचनाहरू हेर्नका लागि पनि सूचनामा अनुरोध गरिएको छ। काठमाडौँको त्रिपुरेश्वर

0: आफूले सुरुमा सम्मानपूर्वक माफी माग्दा पनि कारवाही गर्न खोजिएको गुनासो गर्नुभएको देखिन्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने चालक लामामाथि कारवाही नगरेको दावी गरेको छ। विवादको वास्तविक कारण पत्ता लगाउन सिसिटिभी फुटेज अध्ययन भइरहेको प्रहरीले जनाएको छ। यसैबीच बसमा आगलागी भएको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई 5 दिनको समय दिइएको छ।
1: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई प्रतिनिधि सभा बैठकले सर्वसम्मत स्वीकृत गरेको हो। समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गणेश पराजुली लगायत 15 जना सांसदहरू रहनु भएको छ। समितिको पहिलो बैठकले संयोजक चयन गर्नेछ। समितिले प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण र आवश्यक कानुनी तथा संस्थागत सुधारका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नेछ। यसैबीच गृह मन्त्रालयले रसुवा बाढीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून मात्रै रहेको बताएको छ। गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटताका बावजुद उद्धार कार्य भने चलिरहने बताउनुभयो। उता प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले जलवायु विपद व्यवस्थापनका लागि नीतिगत र कानुनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति समीक्षा बास्कोटाले अति जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक नक्साङ्कन गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मन्त्री परिषद तथा सम्बन्धित मन्त्रालयलाई प्रचलित कानुन अनुसार परिमार्जन गर्न निर्देशन दिएको जानकारी दिनुभयो।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढीबाट भएको सम्पूर्ण क्षति पुननिर्माणका लागि 4.77 अर्ब अमेरिकी डलर अर्थात् झण्डै 7 खर्ब 23 अर्ब नेपाली रुपियाँ आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्राधिकरणले 4 जिल्लाका 2027 बाढी प्रभावित परिवारलाई अस्थायी आवास आवश्यक रहेको जनाएको छ। भोटेकोशी विपदपछि क्षतिग्रस्त पूर्वाधार निर्माण तथा पुनर्स्थापनाका लागि खर्बौँ रुपियाँ लाग्ने देखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि झण्डै 1 खर्ब बजेट आवश्यक पर्ने र बजेट अभावका कारण काम नरोकिने बताउनुभयो। उहाँका अनुसार अब बाढी प्रभावित जोखिमयुक्त ठाउँमा नभई बिल्ड ब्याक बेटर र नयाँ सहर विकासको अवधारणा अनुसार सुरक्षित ठाउँमा स्थायी सडक र बस्ती निर्माण गरिनेछ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढी प्रभावित बालबालिकाको पठन पाठन रोकिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले क्षति पुगेका विद्यालयको ठाउँमा तत्काल अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा र अभिभावक गुमाएका बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन गरिने जानकारी दिनुभयो।
1: यसैबीच भोटेकोशी बाढीमा सम्पर्कविहीन मानिसको तथ्याङ्कका सम्बन्धमा 75 वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल भएको छ। प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्याङ्क एकिन गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। खास गरी सम्पर्कविहीनहरूको नाम सम्बन्धित जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहोरिएका नामलाई यकिन गर्ने विषयमा छलफल भएको छ। तथ्याङ्कमा देखिएको दोहोरोपन रुजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आआफ्नो जिल्लामा यकिन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ।
0: डाटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली सेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार 72 वटा ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालीको डेटा सेन्टरमा हिजो बिहानदेखि प्राविधिक समस्या देखिएको हो। केन्द्रमा ऱ्यान्समेवेयर आक्रमण भएपछि नेप्सेले आजको कारोबार बन्द गरेको हो। ब्रोकरहरूको टिएमएस सिडिएससीसँग सम्बन्धित प्रणाली तथा भुक्तानी गेटवेमा साइबर आक्रमण भएपछि थप जोखिम न्यूनीकरणका लागि स्टक ब्रोकर्स एसोसिएसनले नेप्सेलाई कारोबार रोक्न लिखित आग्रह गरेको थियो। डेटा सेन्टर र नेप्सेको प्रणालीबीच सिधा नेटवर्क जोडिएकाले यथास्थितिमा बजार सञ्चालन गर्दा नेप्सेको मुख्य प्रणालीमै क्षति पुग्न सक्ने वा लगानीकर्ताको डेटा चोरी हुन सक्ने जोखिम देखिएको थियो। ब्रोकरहरूको प्रविधि व्यवस्थापन गर्ने वाइको प्राली र डेटा हबका प्राविधिकहरू अहिले समस्या समाधान र प्रणाली रिकभर गर्ने प्रयासमा जुटिरहेका छन्। 45.5 खर्बभन्दा बढीको पुँजी बजारको नियामक निकायले साइबर सुरक्षामा पर्याप्त ध्यान नदिँदा यस्तो सङ्कट आएको भन्दै विश्लेषक र लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। प्रणाली पूर्ण रूपमा सुरक्षित भएर बजार कहिले खुल्छ भन्ने विषयमा नेप्सेले थप जानकारी दिएको छैन।

0: कुरा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा विद्यालयको शिक्षा विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन प्रक्रिया बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज, प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97051148470।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर एक,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: यो कृष्ण सार FM
6: 94 MHz कृष्ण सार जत्तिकै तेज।
7: पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले सहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या हतारो दावी वा महत्त्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाचुडी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुनर्निर्माण र पुनर्जागरणको ठोस कार्यक्रम सहित अघि बढाउने दावी गर्नुभएको छ। पर्सिसम्म चल्ने एमाले केन्द्रीय कमिटी बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। केन्द्रीय कमिटीका मनोनयन, पोलिट ब्युरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ। बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कडा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अध्यक्ष ओलीले भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन निर्देशन दिनुभएको छ।
0: सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट लगाउन हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वागले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वागले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वागले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानु हुने भएको छ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालु आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको हो। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउन लागेको हो।
7: सरकारले कालो बजारी, डिजिटल ट्र्याकिङको अभाव र फितलो अन्तर्निकाय समन्वयका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास अभावका पछाडि आपूर्ति, पूर्वाधार, नीतिगत र अन्तर्राष्ट्रिय कारणहरू संयुक्त प्रभाव रहेको बताउनुभयो। समस्याको मूल कारण पहिल्याउन मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण फिसबोन डायग्राम प्रयोगमा ल्याएको जानकारी दिँदै मन्त्री शाहले आयात निर्भरता, भण्डारण क्षमताको कमी र डिलरहरूको असमान वितरणले माग र आपूर्तिमा असन्तुलन ल्याएको उल्लेख गर्नुभयो। उहाँले आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ सबै शक्ति परिचालन गरिरहेको दावी गर्नुभयो।
0: सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 संशोधन गर्न सुझाव सङ्कलन गरिरहेको छ। सातवटै प्रदेशका 28 जिल्ला र विभिन्न पालिकामा पुगेर सुझाव सङ्कलन गरेको सरकारी कार्यदलले अनलाइनबाट अझै पनि सुझाव लिइरहेको हो। समय सापेक्ष पाठ्यक्रम तयार पार्ने उद्देश्यले भइरहेको यो प्रक्रियामा कस्ता सुझाव आएर पाठ्यक्रम परिमार्जनको काम कसरी अघि बढ्छ भनेर हामीले पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेलाई सोधेका छौँ।
8: तोकेको संख्या भन्दा हरेक क्षेत्रमा हामीले 30-40 जनाको सहभागी बनाएका थियौँ। त्यसमा 100-150 हुने गरी हामीले सुझाव ऊ गरेका छौँ। हामीले 28 जिल्लाका तत्तत् निकायमा अघि गाउँपालिका, नगरपालिका, सामाजिक विकास मन्त्रालय र विद्यालयबाट सुझाव सङ्कलन गरेका छौँ। त्यसलाई त्यसमा मात्रै सीमित राखेका छैनौँ। त्यही प्रश्नावली हामीले शिक्षकबाट, विद्यार्थीबाट, अभिभावकबाट र नीति निर्माताबाट हाम्रो वेबसाइट मार्फत जोसुकैले जुनसुकै बेला दिने गरी ओपन एक्सेस राखिदिएका छौँ र त्यो सुझाव आउने क्रम जारी छ।
7: अहिलेसम्मको सुझाव हेर्दाखेरि मुख्य सुझाव चाहिँ के आए?
8: विशेषत अहिले सुझावलाई हामी अध्ययन र विश्लेषणका चरणमा छौँ। हामीले सुझावलाई प्राथमिकीकरण गर्दाखेरि पहिलो कुरा हाम्रो मूल्य मान्यता, संस्कार वा नैतिक शिक्षा सम्बन्धी सुझावमा आम सरकारवालाको चासो आएको छ। अर्को हाम्रो आइसिटी, एआई वा डिजिटल लिट्रेसीको बारेमा चासो आएको छ। त्यसै गरी हाम्रो स्किल इन एजुकेसन, शिक्षागत शिक्षा र व्यावहारिक शिक्षाको बारेमा पनि आम सरकारवालाको चासो आएको छ। र विद्यार्थीलाई कसरी सृजनात्मक बनाउने, कसरी उनीहरूलाई पाठ्य पुस्तक बिना, पाठ्य पुस्तक रहित हुँदा पाठ्य पुस्तक भन्दा पर गएर सम्पूर्ण सन्दर्भ सामग्री सहित पाठ्यक्रमका आधारमा सिक्ने भन्ने चासो पनि आएको छ, जसलाई बुक फ्री फ्राइडे भनेर पनि मानवहरूको अभ्याससँग पनि जोड्ने गरिएको छ।
7: पाठ्यक्रम कसरी परिमार्जन गरिन्छ, यसको प्रक्रिया चाहिँ अबको समयमा चाहिँ के हुन्छ?
8: हामी पहिला विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप नै परिमार्जन गर्छौँ। त्यो प्रारूप पनि अहिले आएका स्टेक होल्डरको सुझावहरूलाई हामी थिमेटाइज रूपमा क्याटेगोराइज गर्छौँ। कुनै ठ्याक्कै प्रारूपसँग सम्बन्धित छन्, कुनै पाठ्यक्रमसँग सम्बन्धित छन्, कुनै पाठ्य पुस्तकसँग सम्बन्धित छन्, कुनै अनियमसँग सम्बन्धित छन्, अनियम छ भने सम्बन्धित निकायसँग कुरा गर्छौँ। पाठ्यक्रम पाठ्य पुस्तकलाई प्रारूप परिमार्जन भएपछि गर्छौँ र प्रारूपलामै राख्ने कुरा कति हो भनेर क्याटेगोराइज गरेर प्रारूप परिमार्जन गर्छौँ। प्रारूप स्वीकृति भएपछि त्यसपछि पाठ्यक्रम तथा पाठ्य पुस्तकमा हामी प्रवेश गर्नेछौँ।
7: ठ्याक्कै यो समयदेखि चाहिँ लागू हुन्छ भन्ने केही योजना छ त हाम्रो?
8: पहिला हामी प्रारूपको अन्तिम मस्यौदा गरेर मन्त्रालय वा सम्बन्धित निकायसँग हामी सेयर गर्छौँ, जसलाई कार्यदलले, प्रारूपको कार्यदलले अन्तिम रूप दिनेछ। त्यो दिइसकेपछि हाम्रो विद्यालय शिक्षाको का लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदमा पेश हुन्छ, जो माननीय शिक्षा तथा खेल कुद मन्त्रीज्यूको अध्यक्षतामा रहन्छ। त्यो परिषदले नै यसको कार्यान्वयनको खाका ढाँचासहित स्वीकृति गर्नेछ र हामी त्यही अनुसार अगाडि बढ्नेछौँ।
7: भनेपछि ठ्याक्कै यति समय लाग्छ भनेर अहिले भन्न सकिने अवस्था छ?
8: हामी यसलाई द्रुत मार्गमा काम गर्न लागिरहेछौँ र यसलाई छिटोभन्दा छिटो हामी तय गरेको योजनाभन्दा अगाडि नै हामी सक्ने गरी काम गरिरहेछौँ।
0: उहाँ हुनुहुन्थ्यो पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: रंग बहार
10: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेंट्स।

0: रङ्गा उदय देश मेरो एभरेस्ट।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल 5 दशक देखि
1: सञ्चालनमा आएको छ। पुनर्निर्माण गरेको नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा सुरु गरेको हो। नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फुड कोर्ट तथा पोखराको मोनालिसा थकाली खाना सहितका सेवा सञ्चालनमा ल्याइएको छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका 12 स्टोर मध्ये 10 पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी 2 स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित टंगाल स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
2: नेपाल प्रहरीले 71 प्रहरी दिवसको अवसरमा टिकटक अवेरनेस प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रहरीले एक सूचना निकालेर प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। प्रतियोगिताको लागि तयार पारिने टिकटक भिडियो, व्यक्तिगत गोपनीयता, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण र प्रहरी सेवा सम्बन्धी विषयमा आधारित हुनुपर्नेछ। भिडियो मौलिक नेपाली भाषामा बनाएको हुनुपर्ने प्रहरीले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने भिडियोलाई 50,000 रुपियाँ र सान्त्वना स्थान हासिल गर्ने भिडियोलाई 10,000 रुपियाँ सहित प्रशंसा पत्र प्रदान गर्ने सूचनामा भनिएको छ। सहभागीले भिडियो पोस्ट गर्दा नेपाल प्रहरीको आधिकारिक पेजलाई मेन्सन गर्नुपर्नेछ। भिडियो बुझाउने अन्तिम मिति असोज 25 गतेसम्म तोकिएको छ।
1: बाँकेको नेपालगञ्जमा बाँदरको आक्रमण बढ्दै गएको छ। घरमा पसेका बाँदर धपाउने क्रममा आक्रमण गर्दा पछिल्लो 1.5 महिनामा मात्रै 40 घाइते भएका छन्। घाइतेहरू उपचारका लागि नेपालगञ्जमा रहेको भेरी अस्पताल गएका छन्। अस्पतालका अनुसार पछिल्लो 45 दिनमा कुकुर, बिरालो, सर्प र बाँदर लगायत जीव जन्तुको टोकाइबाट 1,036 बिरामी अस्पताल पुगेका छन्, जसमा बाँदरले टोकेका 40 छन्। सबैभन्दा धेरै कुकुरको टोकाइबाट 865, सर्पदंशबाट 118 र बिरालोको टोकाइबाट 110 उपचारमा गएका छन्। घरगाउँमा बाँदरको आतंक सामान्य मानिए पनि सहरमा घरभित्र पसेर टोक्ने क्रम बढेपछि स्थानीय बासिन्दा त्रसित छन्। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्लानका अनुसार बाँदरको टोकाइबाट घाइते भएकाहरूलाई रेबिज विरुद्धको खोप दिइन्छ। चिकित्सकहरूले बाँदरको टोकाइबाट जोगिन, सतर्कता अपनाउन र टोकेमा तुरुन्तै अस्पताल पुग्न आग्रह गरेका छन्।
2: यस्तै सर्लाहीको हरिवन नगरपालिकामा स्यालको आक्रमण बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। नजिकैको जङ्गलबाट आउने स्यालका हुलले मानिस र पशु चौपायमाथि आक्रमण गर्न थालेका हुन्। वडा नम्बर 6 वडाध्यक्ष सन्तलाल घिसिङका अनुसार बितेको 20 दिनमा मात्रै स्यालको टोकाइबाट 10 मानिस र 3 दर्जनभन्दा धेरै पशु चौपाय घाइते भएका छन्। विशेष गरी नगरपालिकाको वडा नम्बर 1, 6 र 8 स्यालको आतंक बढी छ। स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनसँग समन्वय भइरहेको मेयर रमेश बुढाथोकीले जानकारी दिनुभयो। यसै गरी घाइते मानिस र पशु चौपायलाई रेबिजको संक्रमणबाट बचाउन गाउँ गाउँमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली खटाएर आवश्यक खोप तथा उपचारको व्यवस्था मिलाएको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यका साथ आफ्नो अन्तरिक्ष केन्द्र थियाङगोङमा खेतीको प्रयोगलाई तीव्रता दिएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिलेसम्म 14 20 बढी प्रकारका वनस्पति र खाद्य बालीहरूको सफल उत्पादन भइसकेका केन्द्रलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिले सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँ जस्ता दैनिक उपभोग्य बालीहरू हुर्किरहेका छन्। बिरुवाहरूलाई विशेष माध्यमका साथै पोषक तत्व, पानी र हावामा आधारित प्रविधि मार्फत हुर्काउने काम भइरहेको छ। यस अभियानमा वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो सफलता गहुँ खेतीमा मिलेको छ। गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पुरा गरेको छ भने पहिलो पटक उत्पादित बिउबाट लगाइएको दोस्रो चरणको गहुँ पनि अहिले कटानीको नजिक पुगेको छ। यस प्रयोगले भविष्यमा पृथ्वीबाट निरन्तर खाद्यान्न र बिउ पठाउनु पर्ने निर्भरतालाई उल्लेख्य रूपमा घटाउनेछ। चीनले अन्तरिक्षमै हावा, पानी र खाद्य पदार्थको पुनः उत्पादन गर्ने नियन्त्रित जीवन समर्थन प्रणाली विकास गरिरहेको छ। सन् 2030 मानव सहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको चीनले भविष्यमा चन्द्रमाकै धरातलमा तरकारी बगैँचा स्थापना गर्ने दीर्घकालीन योजना समेत अघि बढाएको छ। यसबाट चन्द्रमामा लामो समय रहने अन्तरिक्ष यात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सकिने वैज्ञानिकहरूको भनाइ छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुदमा आज नेपालले कराते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा प्रतिस्पर्धा गरेको छ। कराते महिला कुमिते 68 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिएकी छन्। हङकङकी वोङ चेक लीसँग निरूपा 3-0 पराजित भइन्। बक्सिङको पुरुष 70 केजीमा दानबहादुर दर्लामी इराकका अली कासिम हामदान अल्सारेसँग 5-0 पराजित भएका छन्। पुरुष कबड्डीमा नेपालले समूह बीको पहिलो खेलमै हार बेहोरेको छ। नेपाल थाइल्यान्डसँग 59-48 पराजित भएको हो। महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन्। 16 खेलाडी सहभागी प्रतिस्पर्धामा उनी पदक होडबाट बाहिरिएकी हुन्। यस्तै आज नै भएको भलिबलमा पनि नेपाल सोझो सेटमा नै पराजित भएको छ। आज भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएपछि पदकको होडबाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। अब नेपालले 11 स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ।
1: र जापानमा आएको शक्तिशाली समुद्री आँधी डुजु आनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेको विभिन्न खेलका तालिकाहरू आदिका कारण फेरबदल गरिएका छन्, जस अन्तर्गत आजका लागि तय गरिएको घोडचढी सम्बन्धी प्रतियोगिता भोलिका लागि सरेको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झन्डै 4,000 खेलाडी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रुज जहाजमा बसिरहेका छन्। आदिको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ। खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चिफ डे मिसन कोसेई उनौले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आदिका कारण खेलकुद बाहेक सयौँ उडानहरू रद्द हुनुका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक। घटनाबारे छानबिन गर्न एसएसबीको नेतृत्वमा समिति गठन।
2: असोज 9-11 गतेसम्म केही ठाउँमा अति ठुलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई। सावधानी अपनाउन आग्रह। भोटेको सितृसुली बाढी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन।
1: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। 45.5 खर्ब भन्दा बढीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
2: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो। चन्द्रमामै तरकारी बगैँचा बनाउने योजना।
1: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन। जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौँ। नमस्कार।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्ष कि मात्रै भएन, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
4: रङ बहार रङ बहार
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ

0: स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएसकेयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो,
7: जब से तुमको देखा है
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है,
9: मन पर्यो त पर्यो पर्यो,
8: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सारसूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
4: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रुपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेकोसे त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपदसहित जलवायु परिवर्तनका कारण नेपालले सङ्कट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न काङ्ग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोसी बाढी प्रभावितलाई घर भाडा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे।
2: हामीले 1 करोड नुवाकोट, 50 लाख धादिङमा र 13 करोड चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ।
0: असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सिआइएनद्वारा भोटेकोसी बाढी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाई।
3: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्च घिउ गरिदियो भने त उसले 1 थाल झन् अलिक ठुलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यी परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा WHO युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ बढीभन्दा।
0: र जापानको नायोगामा जारी 20औं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरिब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्ष पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जनसहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरो तथा गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सडकमा सवारी साधन सञ्चालन गर्दा सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
3: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
2: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णयअनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन सुरु भएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानवाधिकार लगायतका विषयमा काम अघि बढिसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाडाका लागि मासिक 15,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाडाको घर मा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रुपियाँका दरले घर भाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
4: हामीले 1 करोड 1 करोड 50 लाख धादिङमा र 13 करोड चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ। खर्च नै नभएको अवस्थामा फेरि हामी अर्को पैसा पठाउने नपठाउने भन्ने हो, त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी अहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केस हाम्रो अन्य ठाउँमा पनि त्यो भयो योभन्दा पूर्व पनि, त्यसलाई पनि मान्यजीहरूलाई हामीले यति जानकारी गराएँ। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च भएको छ, यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहिएको खण्डमा हामी पठाउँछौँ।
2: रसुवाको भोटेकोसी बाढी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तिनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा आज टेकुस्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
5: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलिक ठुलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ, र मैले अब अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य सङ्कटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने, र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कुलका यो बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ भने।
2: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बाढी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। पाँच रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रुपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपत्त सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह उद्देश्य रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाडीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाइ छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दा लाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै अध्यक्ष होलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। पुरुष 70 केजी तौल समूहको प्रिलिनियरिज राउन्डमा इराकका ला अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्यान्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।
1: सन्तोष गन्धर्व रसुवा भोटेकोसी बाढी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम सुरु। बाढी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू। हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
8: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
9: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
10: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
9: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
10: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
9: कस्तो खबर?
10: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
9: ए, साँच्चै?
10: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
9: ए, त्यो त झन् राम्रो
10: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
9: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
10: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
9: यो त पुरा प्याकेज जस्तै भयो नि।
10: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
9: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
10: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: छ भन्दाखेरि अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु।
1: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागजपत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई:
2: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपा नगरकोटी उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमिरेका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको स्वयंमा रहेको छ। त्यहीँ चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अब अध्यक्ष पनि विपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ। वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ। अहिले चाहिँ हुन्छ बसेर गर्दै हुन्छ। हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ अहिले।
1: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन्। तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरुङको।
3: यस्तो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने अनि त्यसै स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
1: मनोविद अमृता गुरुङ, तपाईँलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
5: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
4: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स।
4: पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासङ्घका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढाउन सकिन्छ भनेर कुराकानी गरेका छौँ।
5: 17 पालिका यो बाढीबाट प्रभावित पालिका भन्छौँ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृङ्खलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झन्डै 2000 हेक्टरभन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि पुनरुत्थान
4: निकै गर्न गाह्रो छ।
5: 100 हारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
4: अब दुध सङ्कलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दुधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नुपर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
5: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्मेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोलुसन निक्लँदैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो सङ्घीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशुगोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशुवस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दुधको चेन टुटेको छ, पहाडमा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ। त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप, दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ, यसको लागि योजना आयो र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
4: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन भनौँ न, कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथेँ, अब आउने बाली त लाउँथेँ भन्ने होला नि त त्यो किसानको सपना होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
5: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब यो सेटलमेन्टको कुराकानी आउला, हाउस होल्डको सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो, खेतीको लागि त्यसलाई पुनरुपयोगमा लिएर आउने योजना बनाउनुपर्छ।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रुपियाँ सहयोग गरेको छ। नेपाली काङ्ग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपदसहित जलवायु परिवर्तनका कारण नेपालले सङ्कट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशयसहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जनता केबल पांच दशक देखि।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840213780।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
9: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी, बाबा एडुकेसन कन्सल्टेन्सी।
10: नयाँ भाषा कक्षा सुरु हुँदैछ। तपाईँको विदेश पढ्न जाने सपना अब हामी पुरा गर्छौँ।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
5: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
5: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाउ।
0: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुने।

0: छ। ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि। फोन नम्बर 081-530-398।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97-05-11-48-70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंस।
5: यो कृष्णसार एफएम
6: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 0 37। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28 195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, वात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा लागू भएको दुई महिनामै विद्युत महसुलको भ्याट हटाउने तयारी, अर्थ र ऊर्जा मन्त्री प्रक्रिया अघि बढाउन सहमत।
1: सरकारले निर्णय गरेपछि मात्रै कानुनमा जान्छ, त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: बाढी प्रभावितका लागि नयाँ बस्ती बसाउने छलफलमा सरकार, कहिलेदेखि सुरु होला काम?
2: जग्गा आइडेन्टिफाई भइसकेपछि डेढ वर्षदेखि दुई वर्षभित्रमा, अब सक्यो त हामी एक वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन सुरु गर्ने भन्ने छ।
0: र जापानमा समुद्री आँधीका कारण 19 लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरुद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कारवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कारवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागू औषध, बन्दुक र गोलीगट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागु औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा सङ्गठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्यान्डमा पहिलोपटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्, टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौँ मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौँ मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सयौँ उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलोपटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कडा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सिटमा जित हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 जना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलिमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालु आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात् भ्याट हटाउने तयारी अघि बढ्ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिटभन्दा बढी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि 2 मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
1: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ है भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कानुनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ्ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुङ्गो लागि नसकेको उनको भनाइ छ।
1: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
0: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय सुरुदेखि नै उपयुक्त नभएको बताए।
4: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पुरा हुन्थ्यो।
0: सरकारले चालु आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौँ।
5: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ बढी, विशेष गरेर मान्छेको क्याजुअल्टी चाहिँ बढी समस्या हो होइन। यसमा चाहिँ बाढी जहाँ आयो नि त्यो बाढी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एकीकृत बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको।
0: यो नयाँ सहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
5: अब नयाँ भनौँ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया, जस्तो भनौँ न बिदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणा चाहिँ निर्माण गर्ने भन्ने हो।
0: त्यही त, अब टिमुरे स्याफ्रु त्रिशुलीसम्मै बाढीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न?
5: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ, उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
0: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सडकका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सडकका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
5: अहिले विशेष गरेर भनौँ न, हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसुवागढीसम्मको 86 किलोमिटर सडक हो होइन, त्यसमध्ये अब हाम्रो बिदुरसम्म रिस्टोर भयो सडक होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सडक चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ, बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरलेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पासाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सडक हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म, तत्कालको रिस्टोर भनेको अब पुरानै सडक अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनुपर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनुपर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
6: गर्छु।
7: अब यो भोटेकोशी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सडक पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
5: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ। एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भव त 1.5 वर्षदेखि 2 वर्षभित्रमा, अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्र्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलि सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। त्यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
0: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसङ्ग। विनाशकारी बाढीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
8: विनाशकारी भूकम्पले आफ्नो थाथलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनका अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
9: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनुपर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
8: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ
10: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो। जाउँ भने कहाँ जाने? बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
8: अर्का विस्थापित आसमान तामाङ भन्छन् आफूसँग भएको 100 कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
11: लाइन छैन, पङ्खा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पङ्खाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा। ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने, बस्न नसक्ने।
8: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमिनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: टुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आँधीले निम्ति आएको सङ्कटका कारण जापानकी प्रधानमन्त्री सनेई ताकाइचीले संयुक्त राष्ट्रसङ्घको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25 समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको, ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICS या ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
3: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
13: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
14: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
13: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
14: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
13: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
14: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-484-666।
15: रंग बहार, रंग बहार।
16: बर्जर संगै उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
15: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
15: बर्जर पेन्स।
17: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051148470।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: रङ बहार, रङ बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
8: घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।